दुख सुख सम कर जापै ताको काड़ा कहां बियापै सहज आनंद हर साधु माहे आज्ञाकारी हर हर राय रहाउ जाकै अचिंत वसै मन आई ताको चिंता कतहु नाहि जा

तिसको बेपना को भाखै ओहो सुख ओहा वडियाई। जो प्रभ जी मन पाणी तू दाना तू सद मेहरवाना, नाम मिलै रंग माणी।